نبھی نال اشٹپیری رمیا کے کنجت پرانی کابن مول دے کون درشٹانی جن تو ساج سوار سگاریا گرو گن میں جن ہے اباریا وار بستا تجھ ہے پیارے دود پر جو بن بھوجن سکھ سوت برد پیا اوپر سک سین مکھ اپیو بیٹھ کو دین ایہو نرگن گن کشو نہ بجے بخش لہو تو نانک سج ہے جی پرساد تر پر سکھ بس ہے سوت پراد میت بنتا سنگ ہس ہے جہ پرساد پیو ہے سیتل جلا سکھ دائی پاون پاو کمل جی پرساد بھوگے سب رسا سگل سمگلی سگل سمگری سنگ ساتھ بسا دین ہست پاو کرنے تر دسنا دسہ تیا قبر سنگ رچنا ایسے دوکھ مڑ اندھ بیاپی نانک کاڈ لہو پراو پی آد انت جو رکھن ہر تس سے پریت نہ کریں گوار جا کی سیوا نام ند پاوے تا سے موڑا من نہیں لاوے جو ठाकुर साध सदा हजूरे तां को अंधा जानत दूरे जाके टहल पावे दरगह मानत से विसारे मगद अजान सदा सदा है भूलन हर नानक राखण हर अपार रतन त्याग कौडी संग रचे साच छोड झूठ संग मजे जो छटना सुवस्त्र करमन जो होवन सुदूर पराने छोट जायत सका शर्म कर संग सहाय तिस पर हरे चंदन लिप उतरे तो ये गर्द प्रीत भस्म संग होए अंध कोप मह पतित विकराल नानक गाट लिहो प्रभ दयाल करतूत पशु की मानस जात लोक बचारे करे दिन रात बाहर बेख अंतर मल माया शब सुनाय कश करे छुपाया बाहर ज्ञान ध्यान स्नान अंदर व्याप लुभ सुवान अंतर अग्न बाहर धन सुवाहा गल पात्र गैसे तरय था जागे अंदर उसे प्रभ्याप नानक तीजन सहज संवाद सुनंदा कैसे मार्ग पावे कर गह लिह ओर निभावे कहाँ बुझारद बुझे डोरा निस कहिए तो समझे भोरा कहा विष्ण पद गावे गंग जतन करे तो भी सुर भंग कह पिंगल पर्वत पर पवन नहीं हो तो हाँ उस गवन करतार करुणा में दिन बेनती करे नानक तुमनी कृपा तरे संग सहाई सो आवे न चीत जो बैराई ता सो प्रीत बलुआ के ग्रह पीतर वसै आनंद केल मै रंग रसै दृढ़ कर मन मन है प्रतीत कल न्यावे मूढ़ चीत बैर विरोध कम क्रोध मोह झूठ विकार महालोभ त्रोह याहो जुगत बिहाने के जन्म नानक राख लिहो अपन कर करम तू ठाकुर तू पै अरदास जियो पिंड सब तेरी रास तुम मात पिता हमारग तेरे तुम्हारी कृपा में सुख नेरे कोय ना जाने तुमरे अंत उच्चे दि ऊचा भगवंत सगल समग्री तुमरे सूत्र धारी तुम ते स्वाज्ञाकारी तुम्हारी गात में तुम ही जानी नानक दास सदा कुर्बानी श्लोक देन हार प्रभ छूट गए लागे अनसुवाए नानक कहू न सिजई बिन नामे पत जय अष्टपैदी दस वस्तु ले बचे पावे एक वस्तु कारण विखो टंगो बावे एक पीना दे दस पी हर ले तो मुड़ा को कहां करे जिस ठाकर सुनाही जरा ताको गिजा साध नमस्कार जा कह मन लागा प्र मीठा सर्व सुख ताहू मन उठा जिस जने अपना हुक्म मनाया सर्व थोक नानक तिन पाया अगणत सह अपनी दे रास खात पीत बरते अन दे उलास अपनी मान कश बहुर सा लिया ज्ञानी मन रोस गिरी अपनी प्रतीत आपी खोवै बहुर विश्वास न होवै जिसकी वस्त तिस आगे रखे प्रभ की आगे मन मथे उसे जागुन करे निहाल नानक साहिब सदा दयाल अनक भांत माया कहेत सरपुर होवत जाना नेत बिरख छाया सिव रंग लावे ओबिन से मन पछतावे जो दिसे सो चल नहार लपट रहे तह अंध अंधार वटाओ सिंह जुलावे नेह ता को हाथ नावे कहे मन हर के नाम की प्रिय सुखदाई कर कृपा नानक आप ले लाई